दिने द्वापर र पञ्चम वंशधर परम विष्णु भक्त अवन्तीर राजा इन्द्रद्युम्नको नीलमाधवको स्वप्न देश होला। म उत्कलखण्डरे रहेछु, मते उद्धार गरि मन्दिर निर्माण गर। यहाँपरि राजा पात्रमन्त्रीको सह आलोचना गरी नीलमाधवको सन्धान पाई चतुर्दिगको दूत पठाइले। हेले अनेक वर्ष अनुसन्धान गरिया परे मध्य दूतमाने नीलमाधवको सन्धान पाइले नाही। शेषरे निराश हो इन्द्रद्युम्न राजगुरुको सान भाइ विद्यापतिको उत्कल अभिमुखे पठाइले।